0: जो मैदान ऐं उते मुनक़द थींदड़ मुक़ाबला तहरीर तकरीर ऐं ज़हनी आज़माइश जा मुक़ाबला पंहिंजे अखियुनि जे नूर नियाणियुनि ऐं प्यारनि पुटनि जे मुनासिब तइलीम ऐं तरबियत लाइ अॼु ई मज़हर स्कूल सिस्टम मेहरापुर जी विज़िट करियो। वधीक राब्ते लाइ डॉक्टर अल्ताफ़ हुसैन मेमण, मैनेजिंग डायरेक्टर, मज़हर स्कूल सिस्टम। कॉन्टेक्ट नंबर 03000027234। निसार अहमद मेमण, प्रिंसिपल, मज़हर स्कूल सिस्टम, मेहरापुर। कॉन्टेक्ट नंबर 03013865453।
1: जिते ढोर इंसान जी खुशहाली जो ज़रियो आहिन, उते सुठी खुराक ढोरन जी ज़रूरत आहे।
2: जीजा ढोर चारो मसालो हाज़मेदार वधाए खीर ऐं गोश्त जी पैदावार 50 सालन खां आज़मायल सखरवारन जो जीजा ढोर चारो मसालो हर पंसार ऐं जानवरन जे डॉक्टरन खां नालो वठी तलब कंदा।
3: नूरे जा पीउ रेडियो ते चारे मसाले जो ॿुधाइन पिया, भला इहो त ॿुध ऐं वठी अच।
2: जीजा ढोर चारो मसालो हाज़मेदार वधाए खीर ऐं गोश्त जी पैदावार 50 सालन खां आज़मायल सखरवारन जो जीजा ढोर चारो मसालो हर पंसार ऐं जानवरन जे डॉक्टरन खां नालो वठी तलब कंदा।
4: हा भाग भरी चङो थो लॻे, मां हाणे ई थो वठी अचां।
5: जी जान चारो मसालो हर वेझे पंसार स्टोर ऐं जानवरन जे डॉक्टर खां नालो वठी ख़रीद करियो।
0: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी, हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो। पेश आहे वाइट एश ब्यूटी क्रीम, अव्हां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग। इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक, रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट। हाणे थियो खूबसूरत थियण वधीक आसान। वाइट एश ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं। बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप। वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु। वाइट एश ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
6: It's 9:45 AM. This time check is brought to you by
7: Bank Islamni Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
8: هر ماشوم ورکوٹی ورکوٹی قدمونه د یو نوی دنیا په لور روان وی، خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
9: مہران آئرن سٹور ہالانی ہول سیل ڈیپو ا نیم ٹو بی ٹرسٹڈ
10: سریا گارڈر ٹی اینگل چینل پٹی لوہی دروازہ سلور جا چونگ سیمنٹ ریتی کریش ائی رنگ وغیرہ بازار کا باریا دستیاب ہیں
9: ہانے یچو مہران آئرن سٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی
10: رابطے لائے پروپرائٹر غلام نبی مغل 03003204372 ائی 02424601100
11: السلام علیکم ادا
12: وعلیکم السلام ادا چھو پریشان آئیں
11: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
12: ادا دکان جی مشوری کرائی تھئی
11: نہ ادا
9: یار اج کل شہرن توڑے گوچھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
11: مجھے دکان جی بے ڈرندی
12: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے
11: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
9: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج ہالانی روڈ میرا پور
12: رابطے لائے حاکم علی جسکانی
13: 03013992836
14: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: ایرانی پردہی وزیر عباس عراقچی ایئر فیلڈ مارشل سید عاصم منیر وچ میں فون تے رابطو خطے جی صورتحال تے گالیوں کئی ویو ایرانی میڈیا موجب گزریل لی ہیں رابطے دوران ایرانی پردہی وزیر عباس عراقچی چین میں موجود ہو عباس عراقچی چاہیو تے ایران عوام جے حقن ہے مفادن جی زمانت لیندر صفاتی حل جی آجیاں کرے تھو امریکی صدر ایران جنگ جلد ختم کرنے کی امید ظاہر کرے چلی ہے امریکی صدر ڈونلڈ ٹرمپ جو چون آئے تھے ایران خلاف جنگ پجانی تے آئے رائٹرز موجب ٹرمپ کے بیان کے اکتڑ جنگ ودی کا پکھڑجن جو خدشو ودی ویو ہے امریکی میڈیا دعویٰ کئی تے انگارے گڈیل قومن جی جنرل اسمبلی کے اجلاس میں ٹرمپ کے نار وارن ملکن سے ملاقات جو امکان ہے وزیر اعظم شہباز شریف کی صدارت ہیٹ دانش یونیورسٹی بابت اجلاس دانش یونیورسٹی کے قیام لائے وزیر اعظم کی ہدایت پہ ڈنل اگبرائی بابت بریفنگ ڈنی وئی وزیر اعظم چھو تو ہوشیار مستحق شاگردن کے میرٹ تے معیاری جدید تعلیم کی فراہمی ترجیح ہے پاکستان جو بھارتی سامنڈری جہاز کے ملکی حدن کی بن کڑی تے سخت احتجاج بھارتی ناظم مرمور کی پردہی آفس میں طلبی پردہی ترجمان چو ہے تو پاک بحریہ 1 سپتمبر کا پاکستانی خاص اقتصادی زون میں سی اسپارک 26 مشقوں کرے رہی ہے 7 سپتمبر کا بھارتی سامنڈری جہاز ہیلی کاپٹر مشقن وارے علاقے میں داخل تھن جی کوشش کندا رہا بھارتی سامنڈری جہاز پاکستان کے سامنڈری حدن کی چڑ ڈیارندڑ غیر ذمہ وارڑیوں حرکتوں کئیں 15 سپتمبر تے آئی این ایس کولکتہ خطرناک انداز میں رخ تبدیل کرے پی این ایس ہنین سا ٹکرائے جی ویو پی این ایس ہنین پاراں بچاؤ جی کوشش باوجود بھارتی جہاز سا رگڑجن جو واقعو پیش آیو واقعے کان پوئے آئی این ایس کولکتہ رفتار ودھائی ہے علاقے ماں بھجی ویو پاک بحریہ جے پیشاورانہ ذمہ وارانے طرز عمل صورتحال کے ودھیک بگجن کان روکیو اوستا محمد میں گڑی کھیرو واسی ڈاکٹر جو گھر ماں گولیوں لگل لاش ہتھ پولیس جانچ لائے ڈاکٹر جی گھر واری کے پینجی تحویل میں وٹھی پچھا گاچا شروع کرے چڈی پولیس جو چوڑا ہے تو ڈاکٹر جو موت قتل ہے یا آپگھات جانچ بعد خبر پوندی احرادڑ میں تعلیم کھاتے میں پٹے والے جو 16 سالن کا پگارو نہ ملن خلاف پگا بارن سا گڈ احتجاج گوٹ فضل آگرو اسکول کے پٹے والے عبدالقادر آگرے چھو تو 16 سالن کا ڈیوٹی کرے رہو آیا پر ایک بھی پگار نہ ڈنی وئی ہے پگار نہ ملن سبب بار بکو کاٹن تے مجبور آہن پگاروں جاری کئی وجن
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: مہران آئرن اسٹور ہالانی ہول سیل ڈیپو اے نیم ٹو بی ٹرسٹڈ
3: سریا گارڈر ٹیئر اینگل چینل پٹی لوہی دروازہ سلور جا چونگ سیمنٹ ریتی کریش رنگ وغیرہ بازار کا باہر دستیاب آئیں
2: ہاں اچو مہران آئرن اسٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی
3: رابطے لائے پروپرائٹر غلام نبی مغل 03003204372 02424601100
4: ارشاد آٹوز ائی ہونڈا شو روم مہراپر ہونڈا موٹر سائیکل جو پر اعتماد ائی با اختیار ادارو ارشاد آٹوز ائی ہونڈا شو روم مہراپر نئین موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جہ میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی ارشاد آٹوز ہالانی روڈ مہراپر رابطے دلائے 03202180003
5: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز ملک رائز بیوٹی کریم सिर्फ 3 दिन में जिल्द को निखारे और रंगत को रोशन करे। दाग धब्बे, झुर्रियां और की महासे फौरन कम करे। इस्तेमाल का आसान तरीका, रात को मिल्क राइस ब्यूटी सोप से चेहरा धोएं, फिर मिल्क राइस ब्यूटी क्रीम चेहरे और गर्दन पर लगाएं। नताइज देखें सिर्फ 3 दिन में। एक्नी के लिए मिल्क राइस एक्नी क्रीम इस्तेमाल करें। दस्तियाब प्रोडक्ट्स, मिल्क राइस ब्यूटी क्रीम, मिल्क राइस ब्यूटी सोप, मिल्क राइस एक्नी क्रीम। हर अच्छे कॉस्मेटिक जर्नल स्टोर से नाम लेकर खरीदें। मजीद मालूमात के लिए मलिक जफर इकबाल एंड एम सिद्दीक, शाही बाजार मेहरापुर, 03000-3105-109, 03000-3105-109।
6: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ 2 मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन 2 ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है। हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के 2 कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
7: असली चीजान चारों मसालों की सुनियाण पर ट्रेडमार्क नंबर 34,000 डीसी करे खरीद कंदा। जी जान चारों मसालो, ढोर जो हाजमो दुरुस्त। जी जान चारों मसालो, ढोर सेहतमंद। जी जान चारों मसालो,
8: जी जान चारों मसालो, हर वेझे पंसार स्टोर आई जानवरन जे डॉक्टर खां नालो वठी खरीद करियो।
9: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिकर छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 03000-338-5569।
10: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है। इसीलिए बैंक इस्लामी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 111-475-264 या bankislami.com.pk पर अप्लाई करें। शराइत और जवाबित लागू हैं।
11: अस्सलाम वालेकुम अदा।
12: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
11: अदा नओ दुकान खोलियो तम पर हले ही न तो, छा कजे?
12: अदा दुकान जी मशवरी कराई थई
11: न अदा।
13: यार आज कल शहरन तोड़े गोठन में जी मेरा पर एफएम 94 ही हले थो। मु पंजो दुकान खोलियो तो एफएम मेरा पर ते पब्लिसिटी कराई। कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली नथी चवे।
11: मुजे दुकान जी बेड हलंदी?
12: हां अदा, कारोबारी इश्तिहारत, आम इतला, मिलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी।
11: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा।
13: ऑफिस जी मेरापुर एफएम 94 नज गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर।
12: رابطے لائے حاکم علی جسکانی
14: 03013992836
13: आई मोहम्मद उमर गोरी 03151557124।
15: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है। सुनते रहो जी एफएम 94।

0: دنیا کے زیادہ تر ممالک سے پولیو کا خاتمہ ہو چکا ہے. صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے, اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے. اب ذمہ داری ہم سب کی ہے, ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں. پولیو مطلب مستقل معذوری.
1: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी, हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो. पेश आहे वाइट एश ब्यूटी क्रीम, अवां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग. इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां. हर क़िस्म जी स्किन जे लाइ परफेक्ट, हाणे थियो ख़ूबसूरत थियण वधीक आसान. वाइट एश ब्यूटी क्रीम, ख़ूबसूरती जेका चमके हर ॾींहुं. बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु استعمال کریو وائٹ ایش بیوٹی سوپ. وائٹ ایش بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ. وائٹ ایش بیوٹی کریم, گلوئنگ اسکن جو راز. ا پروڈکٹ بائی بایوکون انٹرنیشنل پاکستان.
2: عاشق ہونڈا شو روم مہرا پور, ایٹلس ہونڈا موٹر سائیکل چوک پر اعتماد, ایم با اختیار 3S ڈیلر. عاشق ہونڈا موٹرز مہرا پور, جتے نئی موٹر سائیکل جی سیل کمپنی جے مقرر کیل ریٹ.